0: सबै प्रसारण भइरहेको साझा खबरमा नासाको सभापतिका आदेश नभन्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित भन्दै
1: सभापतिले निर्णय लिएको खण्डमा लिएका कारणले उहाँले राखेको छ।

पैसा दिन नसक्ने भन्दै होलिङ सेन्टरमा दुई दिन खाना बन्द गरियो, जसले सुकुम्बासीहरूलाई तमसा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सबै दिनपछि प्रधानमन्त्रीले कार्यसँग शुरू नै हुने निजी क्षेत्र व्यवसायसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एक जीवन जानेर जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको सय दिन कटेपछि प्रधानमन्त्री नरेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको छ।

하고 가자마 올릴 사람 해보자.

0: राज्य निर्वाचन विभागको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि धेरै नदीले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजना अघि बढाउन नसक्ने स्थिति आएको, त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एयरलाइनको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारिकमा नेपालले एसिया कप समूह तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। लामो अमेरिकी सैन्य अनुसन्धान ब्युरो एफसीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छरेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोडौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ केही फुटबल क्लबमाथि कर छरेको आरोपमा छानबिन भएको थियो। यद्यपि एएफए सबै आरोप अस्वीकार गर्दै आफ्नो सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
1: विधानकै संसदीय दलका नेता हटाउन सक्ने कारणले राज्यमा विधानतरिक दिक्कत आएको संसदीय कार्यक्रम अहिलेका समाजवादी पार्टीको जन सीआईएमको साझा

हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा राष्ट्रपति नेता गणेश पराजुलीसँग

विषय अहिले भइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो

दस साल तक लड़का ज्यादा ध्यान था दस पास होकर

Thank you.

Thank you.

धाम

सम्बन्धमा आफ्ना सल्लाह जिज्ञासा भएकोमा चाहिँ आमन्त्रण गर्न ठेगाना हो आशीर्वाद

सबै ठाउँमा पट्ट

एक पक्ष सेवा करते हैं, उनका अवश्य दिन होना धन्यवाद।

Sí.

बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा उत्पादित नेपाली भाषाको हाम्रो सन्देश प्रक्रियाको साथी राजापुर र रेडियो खातेमा जानकी गाउँपालिकाबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। पास गरिने गुणस्तरीय शिक्षामा जोड दिँदै टेवा खाजालाई व्यवस्थित। निशुल्क छाला रोग शिविर सम्पन्न 135 जनाले सेवा लिए। बर्दियामा 3 दिन राहदानी सेवा बन्द र अर्थतन्त्र चलायमान बनाए।

कसरी नगरपालिकाले गुणस्तरीय स्तरीय शिक्षामा जोड़ दिँदै विद्यालयमा दिवा खातालाई व्यवस्थित गरेको छ। 2082-83 बाल विकासदेखि कक्षा 5 सम्मका 4,500 विद्यार्थीका लागि 1,91,80,000 बजेट विनियोजन गरेको थियो। प्रति विद्यार्थी 20 रुपियाँका दरले हाजिरीको आधारमा विद्यालयलाई मासिक रूपमा भुक्तानी दिने गरेको छ। विनियोजित बजेट मध्ये चालू आर्थिक वर्षमा 1,29,51,540 रुपियाँ खर्च भएको छ। वर्षमा विद्यालय 180 दिन सञ्चालन हुने गर्छ। उक्त जानकारी शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले दिनुभएको हो। भाँसरी नगरपालिका 4 स्थित भटुवाताल आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको निशुल्क छाला रोग शिविरबाट 135 जनाले सेवा लिएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको आयोजना तथा भाँसरी नगरपालिका 4 वडा कार्यालयको समन्वयमा आयोजित शिविरमा 65 जना महिला र 77 जना पुरुष गरी 135 जनाले निशुल्क छाला रोगको परीक्षण उपचार तथा परामर्श सेवा लिएका छन्। शिविरमा 1 जना कुष्ठ रोगी समेत पहिचान भएको भटुवाताल आधारभूत स्वास्थ्य केन्द्रका सिनियर अनुभव लालगिर सार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार ती बिरामीको रोग पहिचान भएसँगै उपचार प्रक्रिया आजदेखि शुरू गरिएको छ। शिविरमा छाला रोग विशेषज्ञ डाक्टर आरके झाले बिरामीहरूको स्वास्थ्य परीक्षण परामर्श तथा उपचार गर्नुभएको छ।

कारणसँग समुदायमै छाला रोग तथा कुष्ठरोगको समन्वय पहिचान उपचार सहज पहुँच र रोगबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाउनुभयो।

Thank you.

I'm sorry.

सञ्चालन गर्न आवश्यक समन्वय तथा तयारी गरिरहेको जनाएको छ।

ne chaya kosya. Ram Telecom company le tamam afro 3G seva band garna thaleka chan. Nepal Telecom ra NCL le afro 3G seva lai charanbaddha rupma band garne 4G को स्थापित करने प्रक्रिया अघि बढाएको हो। नेपाल टेलिकमका प्रवक्ता कमल रानी छानेका अनुसार 3G सेवा हटाउने काम भूगोलको हिसाबले कसर बढाएर गरिँदैछ। यसको लागि वर्गीय सेवा निर्देशनालय अन्तर्गत सिफारिस समितिले काम गरिरहेको छ। देशभर रहेका करिब 3,000 टावर साइट मध्ये हाल करिब 2,960 साइटलाई 3G हटाउने प्रक्रिया नेपाल टेलिकमले राखेको छ। 3,000 मध्ये करिब 40 साइटको 3G सेवा भए पहिले बन्द भइसकेका थिए। 3G सेवा हटाउनका लागि हाल चितवनमा एउटा प्रश्न निश्चित क्षेत्रलाई लक्षित गरेर काम भइरहेको छ। त्यहाँ सफल भएपछि आगामी आर्थिक वर्षभित्र देशभर क्रमशः 3G पूर्ण रूपमा बन्द गर्ने योजना

Thank you.

چھ جی سی کم

يَسْتَجِيبُوا لَكَ إِنَّهُمْ يَعْلَمُونَ

0: छुट्नुभयो। आजको उडाइसरको सत्र सुरु गराउन त हुन्छ आज हामी पहिलो जनपूर्वको लक्षणहरूको बारेमा द्वितीय कुरा सुन्छौँ।
1: सुक्खा जमिनमा पानी नसाउने जमिन भुक्को फुल्ने ताजा फाट्ने वा पहिले फाटेको छ भने ताजा खराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीला बुझाउँछौँ त सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हुने पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने
0: सामानको
1: लोभ गरेर अमल गर्न थाल्नु भयो भने

Thank you.

l'estudio Globala FM Tuana, Jean-Yves Mazari, Saint-Christ.

0: Santa, Sant Josep Rosari i Sant Peix.
1: Ara som vos, la Santa.
2: I se sosti som de trenca de Sant Ipana, tispati sa de paesca de la Sant Ipana, utsa de patrata de Kimasan. Posotit patata i aritana, zonfun, tata dibaka kanama, suriem de hirebune buda, mutuloko dukim, vara universal. विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल सुकाउ।
1: मद्यपान र धुमपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
0: रेडियो पूर्वाधार एफएमद्वारा सङ्गीत नजारी सङ्केत।
3: Thank you.

4 0 0 1 0 0 4 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0 2 0 0

Thank you.

0: सुन्दर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
0: र मैले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

Thank you.

कति सामान नष्ट भएको छ भन्ने कुरा सबै जाँचबुझ गरेर प्राविधिक इस्टिमेट सबै निकालिसकेपछि मात्र तपाईँले चाहिँ 4 रुपियाँमा रकम पाउनुहुन्छ। तपाईँ त्यति चाहिँ पाउनु हुँदैन है, अनि त्यो सबै अलिकति तपाईँहरू प्रतिदेशसम्म जानुपर्ने हुन्छ। तपाईँहरूको बाली बिमा चाहिँ क्षति भइसकेपछि 15 दिनभित्रमा तपाईँले त्यहाँ चाहिँ खबर गर्छ।

भन्नु सम्झेँ।

0: गर्ने हो। गर्ने मुख्य घटनाभित्र अनिवार्य सत्कार सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ। स्वास्थ्य बताउ।
1: नमस्कार, मेरो नाम

Sundays.

तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।

Thank you.

Thank you.

Thank you.

इत्यादि प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई ढिङ्गा लाग्ने, टाउको दुख्ने, मुसा गर्ने, थकान महसुस हुने र घोष हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँले तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

0: Don't hit my daddy, he's the beast.
1: स्वस्थ

I'm going to go to the next one.

पर्व क्षेत्रको हरियाली प्रवर्धन गर्न उद्देश्य स्थिर प्रजातिहरू उत्पादन गर्नुभयो। सामुदायिक वनहरूको सब वन समूहको माछा मध्यमा चल्दैछ। खैर जाम सिसो सिमला प्रजाति कटेर उत्पादन गर्नुभयो। अब प्रजाति यी चार प्रजाति कटेर सामुदायिक वन खाली जमिनमा उपकरण गरिकन ठाउँमा नयाँ वृक्षारोपण गर्न ध्यान पुगेको छ। प्राथमिकताको सङ्ग उत्पादन गरिकन पाँचकडी सब डिभिजन रोड कार्यालयको प्रमुख समिति नवराजन भण्डारी चाहिँबाट उहाँको विश्वासमा अवस्थामा रहँदा ऐना एक सालभित्र निशुल्क वितरण सुरु गर्न कार्यालय चलिन्छ। सामुदायिक वन तथा वन समूहको मागहरूमा आधारमा उपलब्ध परेका जनाइदिँदा केवल यह इच्छुक सामुदायिक वनमा उपभोक्ता समूह आफ्नो कार्य समितिको निर्णय सहित निवेदन पेश गर्दा व्यवस्था र कार्यालय जाने कार्यालय प्रसङ्गमा सामुदायिक वन खाली क्षेत्र हराभरा बनाइदा लक्ष्यको सब उत्पादन गरेको ती सदस्यहरू सम्बन्धित वन समूहलाई निशुल्क उपलब्ध गरिन तयारी पूरा गर्न

सूचना

0: estaba avsin prema osaria aspatal bas karimar sampark garna hunu anurodh garnachha
1: aspatal le pradan garne sewa haru
0: sabai ghanta doctor ko patyakshya nigrani ma upchar sewa upalabdha
1: pratyek din bihana 8 baje dekhi sanjha 6 baje samma visheshajna physician doctor dwara ek chhati kalejo नशा मुटु चेक जाँच गरिन्छ
0: प्रत्येक दिन नशा तथा निरोधले नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
1: प्यारालाइसिस भई मुख पाकिने नशा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नशा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाका लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एक महिला अनाथ बाल बालिका अपाङ्ग शिशु नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल प्रणाली शाखा भाषाले भाषाली
0: ग्रामीण

विद्यार्थीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विद्यार्थीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विद्यार्थी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा गर्ने, थकान महसुस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार

Thank you.

కార్యక్రమం కార్యక్రమం

私が甘い手首を振りましたジェクサーにサッとが拍手に CM セットサルフィルスターサカバ

0: विद्यालय समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य र न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ।
1: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद भएको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहस पत्र तयार गर्ने संविधानलाई असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण

はい。

ಮಾಡಿಕೊಡಿ.

ਕੋਈ ਦੁੱਖ ਸਰ ਸਰਕਾਰ ਕੋਲ ਸਰ ਸਰਕਾਰ ਨੇ ਕਦੀ ਸੰਸਦ ਜਾਰੀ ਹੋ

0: प्रत्येक को घटना संबंधी राष्ट्रीय मानव अधिकार आयोगले सार्वजनिक प्रतिवेदन सचिव एकमाले आग्रह गरेको छ। भनौँको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सञ्चालन भाग गर्ने हिमालयले निवेदन समेत गर्नुभएको हो। हिमालय नेता महेश भट्टराईले आयोगका अध्यक्ष तपबहादुर महतोलाई भेटेर निर्णय सचिव र निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
1: हटाइएर आफ्नो खुसी आयोग निर्णय गरेर थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारी भएको कारणले त्यसो भएको के कारणले भयो किन भनियो ती सबै डकुमेन्टहरू कागजातहरू प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको कारण कृत भएको र सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौँ तर आयोगले पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि भाग गरेका छौँ।
0: चिनी उद्योगबाट वर्षौंदेखि बकाया रकम नपाएपछि पश्चिम नगरपालिकाको किसानले सामको पहिलो साथ

मा दिने अनुदान चार वार्षिक वर्षकै पचास महिनामा दिने भने तापनि आजसम्म पनि कैलालीका पर्ने जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू

सरकारलाई निर्देशन दिएको हो। बन्दीको प्रदेशमा औषधि जमी र औद्योगिक प्रयोजन

Σα ευχαριστώ.

0: सचेत गर्नुपर्ने विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ
1: बालबालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानी सँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कम सम्वाद श्रृङ्खला र सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: science, management, humanities, education and law shobhana parma kole amra bishes taro dokhino anupati shikshit parana adhyapan atyadhunik bhautik purnadhar ma bhavari prakratma tatha prabhiti maitri shiksha suvidha sampanna bigyan computer ma hotel management lab atirikta kriyakalap dwara pratibha prasfutan tatha kshamata vikas vigat 19 barsha dekhi rashtriya pariksha board ma utkrishta natija hasil garne सामाजिक रूपांतरण का लागे यो हो सामुदायिक सूचना नेटवर्क
1: तपाई सामुदायिक सूचना नेटवर्क यहाँ यो नै काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ्दो क्यान्सरको अवस्था र उपचारको प्रसङ्ग। नेपालमा बाल बालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्ने गएको छ। हरेक वर्ष सयौं बाल बालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्। धेरै बाल बालिकाको रोग ढिलो गरी पत्ता लाग्ने भएको छ। बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन्, यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बाल रोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नु भएको छ।
2: अहिलेसम्म शरीरमा चाहिँ यो कारणले नागरिकको यो वस्तालाई भनेर अहिलेसम्म चिन्ता काम भनेर सक्षम छैन कन्तार बहिनी। तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ जस्तै अब खानपानको रहन सहनको प्रदूषित वातावरण अब कुनै फ्याक्ट्री वरपर मसुको बस्तीहरू छ त्यतातिर गरिएको छ जस्तै फेरि विकिरणको कारणहरूको कारणले गर्दाखेरि अन्त हामीले चाहिँ विषादित खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नुभएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्व अवस्थामा केही सेवन गर्नु भएको थियो कि थिएन, औषधिको प्रयोग गर्नु अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ भूमिका निर्वाह गरेको

Thank you.

Thank you.

一般的一些基础的书店。

संशोधन पत्र मेटेर राजनैतिक दलले उठाएको विधायिकामाथि प्रश्न संविधान संशोधन अपरिहार्यता समेत गोपनीयता आवश्यक रहेको संविधान पीठको भनाइ छ। उप किसानको प्रतियोगिता नपाएपछि आन्दोलनको चेतावनी रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि पौने 2 बजे फ्रान्स र मोराको खेल्दैछन्।

0: नै त्यो प्रणीलाई पनि खबरदार उहाँहरूलाई यस प्रसङ्गको के बेला गरेको पाइँदैन भन्ने थाहा छैन कि के हो एकचोटि सम्झाउ नभए प्रणीलाई खबर यस प्रसङ्गको के बेला गरेको बाल विवाह हुन्छ त्यस्तो विवाह गरिरहने हुन्छ विवाह गर्नेलाई जनजिम कारवाही पनि हुन्छ
1: बाल विवाह कानुनी अपराध हो यसलाई आजै काट्नु पर्छ।

0: el problema, o sería aceptar más animales en
1: Thank you.

रेडियो पूर्वाञ्चलको सहकारीमा

0: 基本上的两个名，我是改正回来的。
1: Thank you.

Thank you.

ପରି ସବୁ କାମ କରୁଛି ସ୍ୱାସ୍ଥ୍ୟ।

Thank you.

numerosa aplicación

0: 나오지? 이렇게 키우죠?
1: 그러니까

0: सबैले आइसक्नु भयो आजको उडाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो चालुपूर्वको रचनाहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: बिहान सुक्खा जमिनमा पानी जसाउने जमिन भुटको फुलले खाना काट्नेमा कहिले पाकेको छ भने खाना खराकिलो हुने र जमिन भाँसिने

您去参赛为这队，明白什么？俺才能跟巧合下，您接了巧合下的，俺才能跟对接了，您原来是一心一意的。